प्रचार कलो शास्त्रीय सङ्गीतर कार्यक्रमले उस्ताद बडे गुलाम अली खानको शास्त्रीय गायन श्रोता बन्धुमाने ट्युन गर्छन्ति 102.6 एफएम आकाशवाणी राउरकेला क्षेत्रको श्रोता बन्धु सुनन्तु हिन्दीले संवाद रिले गरी प्रचार गर्छु आकाशवाणी दिल्लीरो किछि क्षण मध्यरे